0: Sufi sings who? That which is, that which was, that which will be.
1: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
2: एक नई पहचान, एक नई लगन।
3: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबे इल्म के किरदार से।
3: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
3: जब मिलती है लगन,
2: मेहनत,
3: कामयाबी और खुलूस,
2: तो बनती है
3: UCP की दुनिया।
2: आप सुन रहे हैं FM 92.6।
3: सुनते रहिए।
4: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6। मैं हूं मरियम इरशाद, लेक्चरर फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन, प्रोग्राम फैकल्टी आर्ट के साथ, जिस प्रोग्राम में हम बात करते हैं नेटवर्किंग की, स्किल्स की, प्रोफेशनल अपॉर्चुनिटीज की, एकेडेमिया की, फैकल्टी की, बहुत सारे इवेंट्स की, एंटरप्रेन्योरशिप की, न्यू ट्रेंड्स की, एंड सो ऑन। और आज का जो प्रोग्राम है वो मेरे दिल के बहुत करीब है, क्योंकि मेरे साथ स्टूडियो में मौजूद हैं जो गेस्ट, वो ना सिर्फ एक एक्सेप्शनल एजुकेटर हैं बल्कि एक इंस्पिरेशन है अपने स्टूडेंट के लिए, क्योंकि उनका लेक्चर चाहे वो प्रैक्टिकल हो या थ्योरेटिकल हो, वो खुद में एक लर्निंग एक्सपीरियंस होता है। और अगर ये कहा जाए कि वो हमारी फैकल्टी की बहुत स्वीटेस्ट और हम्बल टीचर है, तो इसमें कोई दो राय नहीं होगी। ओवरऑल शी इज जेम ऑफ अ पर्सन, नन अदर देन मिस यक्षी सलीम।
5: थैंक यू सो मच फॉर इनवाइटिंग मी मरियम। कैसी हैं आप? ठीक है,
4: ठीक हूँ। मिस यक्षी सलीम प्रिंसिपल लेक्चरर हैं फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन में। आपका मैम टीचिंग करियर स्टार्ट कहाँ से हुआ, क्या इंस्पिरेशन थी?
5: टीचिंग करियर अब तो मुझे 9 साल से ज्यादा हो गए और ऑलमोस्ट 10 साल का अरसा जो है मुकम्मल होने को है। और इट वॉज एन एक्सीडेंटल एक्सपीरियंस। आई वॉज वर्किंग एट दुनिया टीवी और वहाँ होते हुए ही मैंने सोचा कि कुछ ना कुछ एकेडेमिया की तरफ भी मुझे कॉन्ट्रीब्यूट करना चाहिए। आई वॉज ऑलवेज विलिंग टू शेयर माई नॉलेज विद द स्टूडेंट्स, तो मैंने वहाँ होते हुए ही ऐसे ही ट्राई किया एंड आई गॉट सेलेक्टेड एट UCP। और तब से ये जो एकेडेमिया का सफर है ये शुरू हुआ और आज तक अल्हम्दुलिल्लाह जारी है।
4: अच्छा मैम, जब फील्ड सेलेक्ट करते हैं तो यूजुअली बड़ी कंफ्यूजन रहती है और स्टूडेंट्स कहते हैं, जो भी सेकंड ईयर के बाद फ्री हो रहे होते हैं बच्चे, वो कहते हैं कि हमने या तो मेडिकल करना है या इंजीनियरिंग करनी है, क्योंकि मैट्रिक के बाद मैंने देखा कि बहुत प्रेशर होता है टू बी अ डॉक्टर और एन इंजीनियर। तो क्या आप पे ऐसा कोई प्रेशर था आपकी फैमिली की तरफ से, या आपने कभी सोचा था कि मैं मीडिया ही ज्वाइन करूंगी और मैंने मीडिया में ही एज अ फैकल्टी मेंबर अपनी एकेडेमिया में आके अपनी सर्विसेज प्रोवाइड करनी है?
5: बिल्कुल, जैसे मोस्ट ऑफ द यूथ के ऊपर प्रेशर एक होता है, मुझ पे भी था। माय पेरेंट्स वांटेड मी टू बी अ डॉक्टर, और लेकिन मैं क्लियर थी अपने हवाले से कि मैंने क्या करना है जिंदगी में। मुझे कलर्स बहुत पसंद थे, मुझे फिक्शन पसंद थी, मुझे नॉवेल्स पढ़ना अच्छा लगता था, मुझे कहानी लिखना अच्छा लगता था। और मैं ये तो नहीं जानती थी कि मीडिया क्या है, लेकिन मुझे ये पता था कि मैं ऐसा ही कुछ करना चाहती हूँ। सो जैसे ही मैट्रिक का सफर खत्म हुआ, इंटरमीडिएट में गए, इंटरमीडिएट में मेरे सब्जेक्ट साइकोलॉजी से रेलिवेंट थे और इस तरह से आर्ट से ही रेलिवेंट थे, और उसके बाद भी मैंने सोचा कि भाई जो चीज़ मैं करना चाहती हूँ वो मुझे नहीं मिल रहा। तो फिर मैंने थोड़ा सा डिग आउट किया, रिसर्च की डिफरेंट डिसिप्लिन के हवाले से, मुझे मैथ्स कम्युनिकेशन का पता चला एंड फौरन ही वो क्लिक किया मेरे माइंड में कि हाँ ये वो चीज़ है जहाँ पे मुझे आगे जिंदगी में चलना है। सो मैंने अपने पेरेंट्स को कन्विंस किया और मैथ्स कम्युनिकेशन में मैंने अप्लाई किया एंड देन आई गॉट सेलेक्टेड एट माई यूनिवर्सिटी। और उसके बाद से आप कहते हो ना कि एक आप मेंटली सेटिस्फाइड हैं कि हाँ ये चीज़ है जो मैं करना चाहती हूँ हमेशा से, और अभी भी मैं कर रही हूँ और फ्यूचर में भी इंशाल्लाह मैं यही करती रहूंगी। सो वो सेटिस्फेक्शन अल्हम्दुलिल्लाह मेरे साथ है, और जब मेरे पेरेंट्स ने मुझे खुश देखा तो वो भी मेरी बात से कन्विंस हो गए और आज तक ये सिलसिला जारी है।
4: और दैट्स रियली ग्रेट। और जैसे आप बता रही थी कि 9 ईयर्स से आप UCP के साथ फैकल्टी ऑफ मीडिया एंड मास कम्युनिकेशन के साथ लिंक्ड हैं, तो ये 9 साल का सफर क्या था?
5: ये बहुत अच्छा लर्निंग एक्सपीरियंस था, इसमें अप्स एंड डाउन्स भी आए, इसके अंदर बहुत सारे گزرے, آپ کے بہت سارے دن ایسے بھی گزرے کہ جس دن آپ بہت خوش ہیں, آپ کو بہت اچیومنٹ لگتی ہے, اس میں ایسے بھی دن آئے جس دن آپ لو فیل کرتے ہیں, آپ کو لگتا ہے کہ کچھ شاید آج میں نے گین نہیں کیا یا میں زندگی میں تھوڑا پیچھے جا رہی ہوں, لیکن میرے خیال میں یہ زندگی کا حصہ ہے. یہ آپ کو اچھے دن بھی آتے ہیں, برے بھی آتے ہیں, اور ہر دن آپ کچھ نیا سیکھتے ہیں. ہم اگر اکیڈیمیا میں ہیں, ہم سکھاتے ہیں اسٹوڈنٹس کو, تو ہماری اپنی بھی ساتھ ساتھ ویسے ہی لرننگ ہوتی ہے. جیسے جیسے نئی ٹیکنالوجیز آتی ہے تو ٹیچر جب ایک کلاس میں جاتا ہے تو جہاں وہ بچوں کو سکھا رہا ہوتا ہے اس کی اپنی بھی لرننگ ساتھ ساتھ ہو رہی ہوتی ہے. تو الحمدللہ دی ایکسپیرینس از گوئنگ ریلی ویل.
4: میم جیسے بھی آپ بات کر رہی تھی کہ آپ کا 9 سال کا ایکسپیرینس تھا, بہت لرننگ بھی رہی اور کچھ نہ کچھ آپ نے اوپر اپس اینڈ ڈاؤنس بھی دیکھے, سیکھا بھی, سکھایا بھی, کوئی ایسا ٹائم جو آپ کو بہت زندگی کی ایک ایسی امپورٹنٹ میموری بن گئی ہے جسے آپ کہتی ہیں کہ شاید میں کبھی باہر نہیں آ سکتی, یا شاید اس سے سیکھا بھی اور اسے اس ٹائم سے باہر نکلنا یا اس ٹائم کے بارے میں سوچ کے آپ کو گوز بمپس بھی ہوتے ہیں؟
5: ویسے تو بہت ساری میموریز ہیں, لیکن ہاں جو آپ کے کریئر کے سٹارٹ کے چیلنجز ہیں وہ ہمیشہ آپ کو یاد رہتے ہیں. مجھے یاد ہے جب ہم یہی FM 92.6 کو لانچ کر رہے تھے, تو ایک ریڈیو کو لانچ کرنے کا میرا پہلا تجربہ تھا. میں نے اپنی یونیورسٹی کے ریڈیو میں تو بہت کام کیا تھا, لیکن یہ ہے کہ ایک پورے ریڈیو سیٹ اپ کو سٹارٹ کرنا ایک آل ٹوگیدر ایک ڈفرنٹ لرننگ ایکسپیرینس تھا. جس دن مجھے یاد ہے ہم نے لانچ کرنا تھا, ہم یہاں لیٹ نائٹ تک رکے, اور اس کے بعد پھر ہم لوگوں نے پورے مارکیٹنگ کا جتنی بھی ہم نے ٹولس اپلائی کرنے تھے یہاں پر, وہ ہم نے ساری چیزیں منگائی, پرنٹ آؤٹس منگائے, پوری جو فلیکسز تھے جو ہم نے وہاں ڈسپلے کرنے تھے وہ تھے, اور اگلے دن آڈیٹوریم میں ہم ساؤنڈ چیک کریں کیونکہ ریڈیو ہے اس لیے ساؤنڈ کی کوئی بھی غلطی اس میں برداشت کی بھی نہیں جانی چاہیے تھی اور ساتھ میں ہونی بھی نہیں چاہیے تھی. تو ہم لوگ ساؤنڈ ٹیسٹنگ بار بار کر رہے تھے, گیسٹ نے آنا تھا, اور بہت بڑا دن تھا یو سی پی کے لیے اور ساتھ میں ہماری فیکلٹی کے لیے بھی. تو وہ ایک دن الحمدللہ بہت اچھے سے گزرا, لیکن ہاں اس کے پیچھے بہت ساری محنت تھی. پھر اس کے بعد ہم نے یہاں نیوز بلیٹن کی شروعات کی, اور اس کے بعد نیوز بلیٹن ٹائملی آن ایئر جانا ہوتا تھا, تو وہ ڈیڈ لائنس کو میٹ کرنے کے لیے جو ایک لرننگ ایکسپیرینسز تھے وہ میں سمجھتی ہوں کہ انہوں نے میری زندگی میں آگے بڑھنے میں بھی بہت اہم کردار ادا کیا, اور وہ ایک ایسی چیز ہے جو ہمیشہ مجھے زندگی میں یاد رہیں گے.
4: اور میم وہ ایسی کیا بات ہے جو آپ کو لگتا ہے ہماری فیکلٹی کی باقی فیکلٹیز سے بہت ڈفرینٹ ہے؟
5: ہماری فیکلٹی میں سب لوگ محنتی ہیں. ہماری فیکلٹی میں کیونکہ ہم میڈیا کے لوگ ہیں اور میڈیا میں گنجائش نہیں ہوتی کہ ہم ڈیلے سے چلیں, ہر چیز جیسے خبر براڈ کاسٹ کرنی ہے تو وہ ٹائملی کرنی ہے, تو ہم سارے فیکلٹی ممبرس کو عادت ہے کہ ایک ڈیڈ لائن جو ہمیں دے دی جاتی ہے, ہم چاہے سوچیں بھی کہ اگر اس کو ڈیلے کرنا ہے تو ہماری شاید کہہ لیں کہ ایک ٹیوننگ اس قسم کی ہوئی بھی ہے پروفیشن میں رہ کے کہ ہم وہ ڈیلے کر نہیں پاتے. تو ایک سب سے یونیک اور سب سے اچھی بات یہ ہے کہ میڈیا فیکلٹی میں جو بھی ٹاسک اسائن کیا جاتا ہے وہ سب سے پہلے ہوتا ہے, اور ڈیڈ لائنس کو سارے ٹیچرس جو ہیں وہ بڑی ڈیڈیکیٹڈلی میٹ کرتے ہیں.
4: اور گفتگو کا سلسلہ ایسے ہی جاری رہے گا, ابھی چلتے ہیں چھوٹے سے بریک پہ. آپ سن رہے ہیں FM 92.6 پروگرام فیکلٹی آر, میں ہوں مریم ارشاد, لیکچرر فیکلٹی آف میڈیا اینڈ ماس کمیونیکیشن.

0: السلام علیکم سامعین، آپ سن رہے ہیں یو سی پی کی دنیا ایف ایم 92.6۔ میں ہوں آپ کا میزبان عامر یزدانی، پروگرام سفر ہدایت کے ساتھ حاضر خدمت۔ ہمارے ساتھ تشریف رکھتے ہیں ہمارے مستقل مہمان ڈاکٹر خالد ظہیر۔ السلام علیکم ڈاکٹر صاحب۔
1: وعلیکم السلام۔
0: آپ پچھلے دنوں کچھ بیمار بھی رہے، تو وی ریلی ویلکم یو اور خوش آمدید، آپ خیر سے دوبارہ پروگرام پہ تشریف لائے ہیں۔
1: تھینک یو جی، اللہ کا کرم، صحت دے۔ اللہ کا احسان ہے کہ اس نے مجھے ایک مرتبہ پھر ایک طویل بیماری کے بعد صحت دی، اور یہ جو آپ بار بار فرماتے ہیں نا ہمارے مستقل مہمان، تو اللہ تعالیٰ نے میرا خیال یہ بات سمجھائی ہے کہ اس دنیا میں مستقل کوئی چیز نہیں ہے۔
0: صحیح فرما رہے ہیں۔ بہرحال
1: وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ، بس وہی ہے کہ جو ہمیشہ سے ہے، ہمیشہ قائم رہے گا۔ باقی ہم سب لوگ اس دنیا میں ایک امتحان کے لیے آئے ہیں، اپنا وقت گزار کے چلے جائیں گے۔ بھائی یہ درمیان میں اللہ تعالیٰ کچھ آزمائشوں کے ذریعے سے اسی حقیقت کو ریمائنڈ کراتا ہے۔
0: میں بالکل صحیح فرمائے ڈاکٹر صاحب نے، اللہ تعالیٰ آپ کو صحت دے، آمین
1: آمین۔
0: اسی حوالے سے ڈاکٹر صاحب، میرے خیال ہم آج کا پروگرام رکھیں گے کووڈ 19، کیا یہ اللہ کا عذاب ہے، یہ ہمارا موضوع رہے گا، اس کے راؤنڈ ہی ہم رہیں گے۔ دیکھیں یہ کووڈ 19 تو مارچ سے شروع ہوا ہوا ہے، بلکہ اس سال کے شروع سے، جنوری فروری سے، مارچ میں تو ایک لاک ڈاؤن کی سچویشن ہو گئی تھی، تو لوگوں نے اس کو اللہ کے عذاب سے ملایا کہ یہ ایک اللہ کا عذاب ہے، گویا کہ اللہ ہم سے خوش نہیں ہے، ناراض ہے۔ جو لوگوں کی پرسپشن جس سے کہ بے حیائی پھیل گئی ہے اور امورالٹی زیادہ نظر آتی ہے، تو اللہ شاید ناراض ہو گئے ہیں، اور بہت ایک پینڈیمک، ایک گلوبل لیول پہ یہ ہمیں جھٹکا مل رہا ہے جو کہ ابھی تک ختم نہیں ہوا۔ تو ڈاکٹر صاحب آپ اس کو کس طرح دیکھتے ہیں، اور اسپیشلی اس کو ملاتے ہیں ان رسولوں کے عذاب کے ساتھ جس کا ذکر قرآن میں ڈاکٹر صاحب جو بار بار ذکر ہے، نوح علیہ السلام، لوط علیہ السلام، موسیٰ علیہ السلام، تو آف ریپیٹڈ ہم کہتے ہیں، آف ریپیٹڈ جن کے نیمز آف دی پروفٹس، تو آپ اس پر کچھ فرمانا چاہیں گے ڈاکٹر صاحب؟
1: آپ میری مدد کیجئے گا، میں اس بات کو چاہتا ہوں کہ واضح کروں کہ یہ غلط فہمی لوگوں کے اندر کیوں اتنی زیادہ پھیل چکی ہے۔ دیکھیں ہمارے یہاں اچھے بہت سے مسلمانوں کا یہ مسئلہ ہے کہ وہ قرآن مجید پڑھتے ہیں، اور جیسا کہ آپ نے بجا فرمایا کہ قرآن میں جگہ جگہ اس کا ذکر دیکھتے ہیں کہ اللہ کے رسول آئے، ان کی قوموں نے انکار کیا اور ان کے اوپر عذاب آیا، اور یہ جو عذاب ہے اس نے مختلف شکلیں اختیار کیں، کہیں طوفان تھا، کہیں زلزلہ تھا، کہیں بجلی کی کڑک تھی، بیماریاں بھی تھیں وغیرہ وغیرہ۔ تو وہ لوگ کہتے ہیں کہ یہ جو قرآن ہے یہ تو قیامت تک کے لیے ہدایت کی کتاب ہے، تو ظاہر ہے کہ جب قرآن نے اس کو بیان کیا ہے تو اب یہ بعد کے زمانے کے لیے بھی قرآن نے تبصرہ کیا ہے کہ یہ جو بیماریاں ہیں اور اس طرح کی بڑے پیمانے پر بیماریاں اور حادثات ہیں، یہ سب ایک عذاب الہی کی شکل ہے۔ میں گزارش کروں کہ ایسا نہیں ہے، بلکہ قرآن سے یہ بات واضح طریقے پر جب معلوم ہو جاتی ہے، سورہ بنی اسرائیل میں کہ اللہ تعالیٰ فرماتے ہیں کہ وما کنا معذبین، ہم عذاب دینے والے نہیں بنتے، حتی نبعث رسولا، جب تک کہ ہم رسول نہ بھیج دیں، یعنی کوئی اللہ کے رسول آئیں گے، کسی قوم پر اللہ کے پیغام کو ایسے واضح کریں گے کہ اس کے بعد ان کے لیے انکار کی کوئی گنجائش باقی نہیں رہے گی، جس کو اتمام حجت کہتے ہیں۔ اس کے بعد اللہ کی طرف سے ایک مہلت مل جانے کے بعد، جب وہ آخری حد آ جاتی ہے جس کو ڈیڈ لائن کہنا چاہیے، اس کے بعد اللہ کا عذاب آتا ہے، ویسے اللہ کا عذاب نہیں آتا۔ عذاب کا مطلب ہے سزا۔ سزا کے لیے ضروری ہے کہ پہلے مجرم کو مجرم قرار دیا جائے اور اس کے مجرم ہونے کو ثابت کیا جائے۔ یہ جو دنیا میں تکلیفیں، پریشانیاں، بیماریاں آتی ہیں تو آزمائش ہے، اور دنیا کے بارے میں اللہ تعالیٰ نے یہ ہمیں بتایا ہے کہ یہ از اول تا آخر، پیدائش سے موت تک یہ امتحان ہے۔ خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، اس نے موت اور زندگی کو پیدا کیا تاکہ وہ تم کو آزمائے کہ تم میں کون اچھا عمل کرنے والے ہیں۔ ایک اور جگہ فرمایا ونبلوکم بالشر والخیر فتنہ، ہم تمہیں آزماتے ہیں، مبتلا کرتے ہیں اچھے حالات میں اور برے حالات میں، امتحان کے لیے، آزمائش کے لیے۔ یہ ضرور ہے کہ اللہ تعالیٰ جب لوگوں کے معاملے میں یہ محسوس کرتے ہیں کہ وہ بہت زیادہ غفلت میں مبتلا ہو گئے ہیں، تو ان کو انفرادی طور پر بھی اور اجتماعی طور پر بھی ریمائنڈ کراتے ہیں، جھنجھوڑتے ہیں، ان کی آنکھیں کھولنے کے لیے ایسے واقعات رونما کرتے ہیں कि जिससे इंसान अगर समझना चाहे तो समझ ले। क्योंकि देखिये जिदानी साहब, होता क्या है, दुनिया की जिंदगी खत्म होनी है, ये मुझे भी मालूम है, आपको भी मालूम है, दुनिया में हर आने वाले इंसान को मालूम है। मगर मुश्किल ये है कि दुनिया खुद अल्लाह ताला ने बड़ी रंगीन, बड़ी जाजिब नजर, बड़ी इंसान को अपने अंदर मुतवज्जे करने वाली, मशगूल करने वाली है। आप सोचिए कि फर्ज कीजिए कि एक शख्स की उम्र 70 साल है, पैदाइश से लेकर मौत तक वो इसी रंगीनी में फंसा रहे, तो शायद जाके वो कह सकते हैं कि खुदाया मुझे तो पता ही नहीं लगा। तो अल्लाह ताला ने इस वजह से इसका एहतमाम किया है कि 70-80 साल जिंदगी में, साल डेढ़ साल दो साल के बाद बंदे को वो बीमारी आए, कुछ झटका आए, जिससे कि वो अपने आप को होश में लाए, सही बात की तरफ मुतवज्जे हो। जो मामला इंसान के साथ इनफरादी तौर पर होता है, वही अक्वाम के साथ इज्तमाई तौर पर होता है। और अब तो ये मालूम होता है कि अल्लाह ताला ने पूरी दुनिया के साथ मामला कर लिया है कोविड 19 की शक्ल में, और ये बताया है कि देखो, ये जो तुम दुनिया की जिंदगी के बारे में दीवाने हो गए हो, यानी ऐसे मदहोश हो के पीछे पड़ गए हो कि तुम्हें इसका एहसास ही नहीं है कि ये जिंदगी तो चंद रोजा है और ये तो अल्लाह की तरफ से महज एक आजमाइश है। इस बात को समझाने के लिए अल्लाह ताला इस तरह की बीमारियों का भी एहतमाम करते
0: हैं। ये यानी कि पहलू इसका बिल्कुल बन सकते हैं डॉक्टर साहब। मेरे ख्याल में जैसे एंड पे आपने फरमाया कि इतने हम खुब गए हैं इस दुनिया की जिंदगी में, इतने ज्यादा कि अल्लाह ने, जिसको कहते हैं ना डॉक्टर साहब, एक्शन एंड रिएक्शन आर इक्वल एंड ऑपोजिट टू ईच अदर, अल्लाह ने उतना ही इक्वल एंड ऑपोजिट रिएक्ट भी किया अल्लाह ने। एक डॉक्टर साहब, आपने जो इसको रसूलों के साथ मिलाया, तो अगर हम तमाम रसूलों की जो अल्लाह ने हमें इन्फॉर्म किया इत्माम हुज्जत के पास, जैसे आपने फरमाया, तो उसमें कॉमन चीज और भी डॉक्टर साहब, के तमाम जो रसूल थे वो पहले हिजरत कर गए फिर अजाब आया, तो अभी तो ऐसी सिचुएशन नहीं है, तो ये अल्लाह का अजाब के साथ इसको उस तरह मिलाना गालबन मुनासिब नहीं है।
1: नहीं नहीं, बिल्कुल ही नहीं है। देखिए, हिजरत तो आपने बिल्कुल सही फरमाया, एक पहलू है, असल पहलू तो रसूल है। जब अल्लाह के किसी रसूल को आना नहीं है तो फिर वो वाला अजाब नहीं आएगा जिसको कहते हैं इस्तीसाल का अजाब, यानी जिसमें कौम खत्म हो जाती है। खुदा का, देखें, हम दुनिया के इंसानों की अजीम अक्सरियत का हिसाब किताब कयामत के रोज होगा। इस दुनिया में हम सब आजमाए जा रहे हैं। भाई, हम लोग कहते हैं ना, फला शख्स हराम मौत मरा या फला, वही हमारे तबसरे हमें नहीं करना चाहिए। हम तो असल में इस दुनिया में आजमाए जा रहे हैं सारे के सारे। आपको किसी से इख्तलाफ है या किसी के किसी रवैये को आप गलत समझते हैं, जरूर नुमाया करना चाहिए। मगर जिसको कहते हैं ना सजा की मौत, वो सिर्फ रसूलों के आने के बाद होती है। क्यों? इसलिए कि अल्लाह ने ये फैसला किया हुआ है, अगरचे के पूरी इंसानियत का हिसाब किताब होगा रोजे महशर में कयामत के रोज, चंद कौमों का हिसाब इसी दुनिया में हो जाएगा, जिन कौमों की तरफ अल्लाह ने अपने रसूल भेजे। तो उन रसूलों के आने के बाद उनको अल्लाह ताला उन मुख्तलिफ मराहिल से गुजारता है, जिसके बाद मैं आपको लिटरली कह रहा हूँ, उस सर की आंखों से देख लेते हैं कि ये अल्लाह का बंदा सच्चा है, ये अल्लाह का पैगाम लेकर आया है। इसके बावजूद वो अपनी जिद, हठधर्मी, तकब्बुर, नालायकी, बद अखलाकी की वजह से इनकार करते हैं और उस पे अड़ जाते हैं, तब अल्लाह का वो अजाब आता है कि जो कयामत के बाद तो लोगों के लिए होगा, इस दुनिया में ऐसा अजाब सिर्फ रसूलों की कौमों के लिए आता है।
0: बहुत शुक्रिया। हम ब्रेक की तरफ चलते हैं इंशाल्लाह, इसके बाद हम इधर से ही सिलसिला शुरू करेंगे। हमारे साथ रहिए।

0: کی تازگی کا سفر طے کیجیے.
1: علیک یا سیدی.
0: یو سی پی کی دنیا کے ساتھ دوست سنتے رہیے
1: سید الاولین والآخرین.
0: FM 92.6.
2: ویلکم بیک سامعین, آپ سن رہے ہیں یو سی پی کی دنیا ایف ایم 92.6. ہمارے ساتھ ہمارے مہمان ڈاکٹر خالد ظہیر ہیں. آج کا موضوع COVID-19 اور کیا یہ اللہ کا عذاب ہے, یہ ہے. اور اس زمن میں ہم گفتگو کر رہے تھے تو ڈاکٹر صاحب آپ نے ابھی گفتگو بریک سے پہلے آپ فرما رہے تھے کہ ان رسولوں کے ذریعے جن کا نام بار بار قرآن میں آ رہا ہے, نوح علیہ السلام, لوط علیہ السلام, ہود, صالح, شعیب, یونس, موسیٰ, عیسیٰ, حضرت محمد صلی اللہ علیہ وسلم, یہ سب جو رسول ہیں, آپ نے اس میں ایک بات ابھی فرمائی کہ ایک چھوٹی قیامت اللہ برپا کرتے ہیں اس دنیا میں. تو ڈاکٹر صاحب یہ سورہ قمر جو ہے, سورہ رحمان سے پہلی والی سورہ, اس میں انہی رسولوں کا ذکر ہے بالکل مختصر, اور ہر چار بار ذکر ہے غالباً, تو چار بار ہی اختتام پہ ایک آیت ریپیٹ ہوئی ہے کہ ہم نے اس قرآن کو سمجھنے کے لیے آسان کر دیا ہے کوئی جو, یا یاد دہانی کے لیے آسان کر دیا ہے کوئی جو یاد دہانی حاصل کرے. تو ڈاکٹر صاحب یہ اس کو قیامت کے چھوٹی جو قیامت آپ فرما رہے ہیں, قیامت صغرا آپ سمجھ لیں, تو یہ کیا اس سے ریلیٹ ہو سکتی ہے؟
3: دیکھیں عام طور پر قرآن مجید میں جو باتیں بیان ہوئی ہیں وہ ایک مخصوص پس منظر اور سیاق سباق میں ہوئی ہیں, اور ظاہر ہے کہ ان کا ایک عمومی مفہوم بھی ہے. تو یہ بات آپ کی بالکل درست ہے کہ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ, اور ہم نے اس قرآن کو موضوع بنا دیا یاد دہانی کے لیے. فَهَلْ مِن مُدَّكِرٍ, تو ہے کوئی یاد دہانی حاصل کرنے والا؟ اس میں یاد دہانی سے مراد ہر اس حقیقت کی یاد دہانی ہے کہ جو اللہ کے پیغمبر کروانے آتے ہیں, مگر خاص طور پر آخرت کی یاد دہانی جو اس سورہ مبارکہ کا اصل موضوع ہے, اور جو آپ نے فرمایا بجا طور پر کہ ان نمایاں رسولوں کا ذکر اختصار کے ساتھ کر کے کہ جن کا ذکر قرآن میں بار بار ہوا ہے. اس سورہ مبارکہ میں 6 رسول ہیں کہ جن کا ذکر قرآن میں عام طور پر ہوتا ہے, اس میں 5 کا ہوا ہے, شعیب علیہ السلام کا ذکر نہیں ہے. اور اللہ تعالیٰ نے ہر ذکر کے بعد اس بات کو دہرایا کہ ہم نے اس قرآن کو موضوع بنا دیا یاد دہانی کے لیے, تو ہے کوئی یاد دہانی حاصل کرنے والا؟ اس میں صرف ایک بات میں کہنا چاہتا ہوں کہ آخر میں اللہ تعالیٰ نے وہ بات بیان کی کہ جو خاص طور پر ان واقعات کو بیان کرنے کا مقصد ہوتا ہے, اور وہ کیا ہے؟ اَکُفَّارُكُمْ خَيْرٌ مِّنْ أُولَائِكُمْ, اے مسلمانوں یہ جو تمہارے کافر ہیں, یہ ابو جہل, ابو لہب وغیرہ, یہ پچھلے کافروں سے کوئی بہتر ہیں کہ یہ بچ جائیں گے؟ ام لکم براتن فی الزبر, یا اے کافروں تمہارے لیے صحیفوں میں کوئی برات نامہ لکھا ہے؟ یعنی کہنے کا مقصد یہ ہے کہ تم پر بھی عذاب آئے گا. جی
2: ڈاکٹر صاحب, یہ ایکچولی آیت میں نے اس لیے ذکر کیا کیونکہ میں نے اکثر دیکھا ہے کہ جو جس طرح 30 پارے ہمارے الگ الگ 30 پاراز ہوتے ہیں, تو اس کے اوپر بھی یہ لکھی ہوتی ہے کہ ہم نے اس قرآن کو سمجھنے کے لیے آسان کر دیا, لیکن اس کا اصل فہم جو ہے اس آیت کا وہ قیامت سے لنکڈ ہے, جو ایکچوئل قیامت آنی ہے.
3: ٹھیک ہے, وہ تو خیر ہمارے ہاں تو اصل میں آپ نے اب سے پاروں کا ذکر کیا, یہ تو کہیں اور کیجیے گا میرے ساتھ, کیونکہ آپ کو معلوم ہے کہ میں تو اس بات سے
2: پبلک میں چونکہ یہ پرسپشن ہے
3: پریشان ہوتا ہوں. میں اس پہ ہی تبصرہ کر رہا ہوں کہ یہ جو طریقہ ہمارے ہاں لوگوں نے اختیار کیا ہے اس میں وہ یہ آیت اس لیے لکھتے ہیں کہ اس کا مطلب یہ سمجھتے ہیں وہ کہ ہم نے قرآن کو حفظ کرنے کے لیے آسان کر دیا ہے, تو ہے کوئی حفظ کرنے والا؟ اس کا وہ یہ مطلب سمجھ کر بیان کرتے ہیں. تو میں نے تو گزارش کی کہ نہ سپارے اللہ کے دین, اللہ کے پیغمبر صلی اللہ علیہ وسلم کی پریزنٹیشن کا کوئی حصہ ہے, اور نہ اس آیت کا یہ مطلب ہے کہ آپ قرآن مجید کو آپ حفظ کریں, اس لیے کہ یہ ایک بڑے اجر کی چیز ہے, یقیناً حفظ کرنا بڑی اچھی بات ہے, لیکن آیہ مبارکہ تو سب سے بڑھ کر آخرت کی یاد دہانی کو دہرا رہی ہے بار بار.
2: اچھا ڈاکٹر صاحب, ایک اور پہلو COVID-19 کے حوالے سے جو اب اتنا نمایاں نہیں, لیکن جب یہ فیبرری مارچ अप्रैल में बहुत नुमाया था और लॉकडाउन हो गया था, तो हम अक्सर देखते थे, डॉक्टर साहब मैंने ये तजर्बा किया कि बे वक्त अजाने होती थी रात को 10 बजे 11 बजे और अजान हो रही है। तो मैंने ये इसलिए एक मैं सवाल आपसे करूं डॉक्टर साहब, मैं 2005 में जब जलजला आया था पाकिस्तान में तो मैं इस्लामाबाद में ही था, मैंने एक्सपीरियंस किया। फिर हम F10 के एरिया में जब वो बिल्डिंग गिरी थी तो सारे पब्लिक वहां जा रही थी, तो हम भी पैदल जा रहे, तो वहां पर कुछ साहब अजान दे रहे थे बड़े इमोशनली, तो ये अजान इधर भी मैंने सुनी। ये अजान का डॉक्टर साहब क्या बैकग्राउंड है कि जब कोई आफत आती है इस किस्म की या लोग समझते हैं कोई क्लाइमेटी है फ्रॉम गॉड ऑलमाइटी तो अजान देते हैं, तो हजूर पाक सल्लम का क्या तरीका कार था डॉक्टर साहब, और अजान की क्या हैसियत है हमारे दीन में इस तरह के वाक्यात?
3: देखिए ये एक अलग मसला है हमारे माशरे में कि कोई चीज दीन के नाम पर मशहूर हो जाती है और फिर लोग उसके बारे में जज्बाती हो जाते हैं। जज्बाती क्यों हो जाते हैं कि उनका ख्याल है कि ये दीन है। दीन के बारे में तो यकीनन इंसान को जज्बात रखने ही चाहिए, लेकिन ये जरूर सोचना चाहिए कि दीन को दीन साबित करने से पहले अकल इस्तेमाल करके ये तय करना चाहिए कि वो दीन है भी कि नहीं है। आजान का मकसद नमाज के लिए बुलाना है, आजान का मकसद किसी और इज्तमा के लिए मस्जिद में बुलाना है, किसी आफत के मौके पर इस तरह की आजान का कहना ये कोई साबित बात नहीं है। खास तौर पर आप अल्फाज देखें, आप नमाज के लिए बुला रहे हैं, तो जब आप बुला रहे हैं तो क्या जब आजान दी जाएगी तो जो लोग मस्जिद जाएंगे वो क्या करेंगे? वो नमाज पढ़कर अल्लाह से दुआ करें चलें, ये तो बात समझ में आती है कि आपने आजान दी और एक खुसूसी नमाज के लिए बुला लिया, इसकी गुंजाइश तो निकलती है। लेकिन ये बात कि महज किसी आफत को अपने से दूर करने के लिए आप आजान दें, ये दीन के उमूमी मिजाज के भी खिलाफ है। उसकी वजह यह है कि अगर कोई ऐसी आफत आती है तो उसके लिए तो हमें तौबा करनी है, इस्तग़फार करनी है, उसके लिए आप नमाज पढ़ें। आप इज्तमाई नमाज भी पढ़ सकते हैं जैसा कि हमें बाज़ रिवायात से मालूम होता है, मगर महज आजान कहना मेरे इल्म में नहीं है कि ऐसी कोई चीज हमारे दीन की रवायात।
2: डॉक्टर साहब हजूर पाक सल्लम का क्या उस्वा हसना था ऐसे मौके पे जब ये है ना जिससे आंधी चलती थी या इस तरह, तो गालबन उनको था कि अल्लाह का अज़ाब ही ना आ जाए, या उनको तो चूंकि रसूल थे ही वो तो इस तरह रिलेट करते थे तो वो गालबन नफल पढ़ते थे या इस्तग़फार जिसे आपने फरमाया।
3: इस्तग़फार अल्लाह से माफी मांगना और जैसे कुसूफ वगैरह में ये जो चांद ग्रहण है सूरज ग्रहण है
2: जी, जी।
3: इस तरह के मौकों पर आप बाकायदा नमाज पढ़िए और अल्लाह से दुआ की है और ये बात वाजे की है कि अल्लाह की निशानियों में से एक निशानी है, और जब इस तरह की कोई निशानी आए और एक बंदा मोमिन उसके जरिए से दुनिया की जिंदगी की बेसबाती और आखिरत के आने की हकीकत को याद करे तो अल्लाह के आगे झुक जाए। इसलिए कि जैसा कि मैंने शुरू में गुजारिश की कि इस दुनिया की जिंदगी का असल मसला यही है कि चूंकि इसके अंदर की जाज़बियत अट्रैक्शन रंगीनी ये इंसान को गाफिल कर देती है, तो हमारा जो दीन है वो असल में एक याद दहानी करा रहा है कि ये दुनिया की जिंदगी एक इम्तिहान है, इस वजह से इसमें जो अल्लाह की नेमतें हैं उनसे फायदा उठाओ। ये मकसद नहीं है कि खुश ना हो, ये मकसद नहीं है कि जिंदगी की जो खूबियां हैं नेमतें हैं अल्लाह की जीनतें हैं उनसे अपने आप को महरूम करो, मगर ये कभी ना भूलो कि ये जिंदगी एक इम्तिहान है, मौत आने वाली है और तुम्हें अपने इस दुनिया की जिंदगी में कारकर्दगी के बारे में अल्लाह के यहाँ जवाब देना होगा।
2: बहुत शुक्रिया डॉक्टर साहब। सामीन आप हमारे साथ रहिएगा, हम ब्रेक की तरफ चलते हैं, वापसी इधर से इंशाल्लाह हम आगाज करेंगे गुफ्तगू।